फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज हामीसँग तपाईँहरूलाई अलिकति एक्साइटिङ गर्नको लागि हामी दुईजना स्टुडियोमा उपस्थित छौँ. तपाईँहरू जो जसले सुन्दै हुनुहुन्छ कृपया हामीसँग इन्टरेक्ट गरेर साथ दिनुहोला. र अहिले पनि हामी क्याथरिनको सेकेन्ड स्ट्रिटमा छौँ र यो हो चार्ल्स डार्विनको विश्वविद्यालय र हामी 101.3 मेगाहर्जमा क्याथरिन एफएमबाट प्रत्यक्ष रूपमा तपाईँहरूसँग जोडिएका छौँ. र सेकेन्ड स्ट्रिट जस्ट क्याथरिनको लोकालिटीमा तपाईँहरूले क्याथरिनबाट सुन्दै हुनुहुन्छ. हामीले चाहिँ क्याथरिन एफएमलाई पनि धन्यवाद दिनुपर्छ किनकि हामीलाई नेपाली कम्युनिटीलाई यसरी अपर्च्युनिटी दिइरहेको छ. र अब हामी कुराकानीलाई धेरै नगराइकन अब नेसनल एन्थम पछि एउटा सानो नेपाली गीत सुनौ र अहिले चाहिँ हाम्रो तपाईँहरूलाई कुन किसिमको गीत सुन्न मन लाग्छ कृपया रिक्वेस्ट गर्नुहोस् र हामीले यो कार्यक्रममा चाहिँ हरेक किसिमका गीत बजाउने ट्राई गर्छौँ. तपाईँहरूलाई यदि लोक सङ्गीत मनपर्छ भने पनि हामीलाई रिक्वेस्ट गर्न सक्नुहुन्छ. तपाईँलाई पप रक वाट एभर द म्युजिक यु लाइक यु क्यान रिक्वेस्ट. अहिले पनि तपाईँहरूको लागि मलाई पनि थाहा छैन सफलिङ अराउन्ड जुनसुकै म्युजिक बसे पनि इन्जोय गर्नुहोला.

0: स्वागत छ हाम्रो नेपाली भाषाको कार्यक्रममा मसँग हुनुहुन्छ मनोज दाई
1: पक्कै पनि थ्याङ्क यू सो मच अब हामी कार्यक्रमको लगभग 20 मिनट बितिसकेको छ अब हामीसँग करिब कति मिनट छ 40 मिनट हामीसँग कार्यक्रममा बाँकी छ तपाईँहरू क्याथरिन भाषीहरू हामीलाई कसरी सुन्दै हुनुहुन्छ कताबाट सुन्दै हुनुहुन्छ तपाईँहरू कतिजना काममा हुनुहुन्छ होला कतिजना ड्राइभ गर्दै हुनुहुन्छ होला कतिजना चाहिँ खाना पकाउँदै हुनुहुन्छ होला साइडमा रेडियो बजेको छ कि छैन हामीलाई थाहा छैन तपाईँहरू कतिजना सुत्दै हुनुहुन्छ होला हाम्रो म्यासेज देखेपछि के रहेछ यो कार्यक्रममा को बोलिरहेको छ नेपाली कार्यक्रम भन्दैछ भनेर चेक गर्दै हुनुहुन्छ होला फर्स्ट टाइम सुन्दै हुनुहुन्छ होला यो हो कार्यक्रम नेपाली आवाज हामी प्रत्यक्ष रूपमा प्रसारण गरिरहेका छौँ आज हामी स्टुडियोमा दुईजना कार्यक्रम प्रस्तुति गर्नको लागि आएका छौँ तपाईँहरूको लागि अलिकति हप्तामा चाहिँ एक दिन कार्यक्रम नेपाली चाहिँ इन्भाइरोमेन्ट नेपालीमय बनाऊ र हामी चाहिँ क्याथरिनमा हाम्रो पहिचान छ है नेपाली पनि छौँ है भनेर चाहिँ आफ्नो चाहिँ काइन्ड अफ राइट्स खोजेर हामी चाहिँ कार्यक्रम सञ्चालन गरिरहेका छौँ र हामीसँग जोडिन सक्नुहुन्छ तपाईँहरू र मलाई चिन्नुहुन्छ भने डाइरेक्टली मेरो मोबाइलमा म्यासेज गर्न सक्नुहुन्छ र क्याथरिन नेपाली जिन क्याथरिन ग्रुपमा पनि म्यासेज गर्न सक्नुहुन्छ तपाईँहरूले सुन्न मन लागेको गीतहरू हामीले बजाउने ट्राई गर्नेछौँ हामीले बजाउनेछौँ र तपाईँहरूको कसैको बर्थडे छ र अथवा कसैलाई शुभकामना दिन चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई सम्झन सक्नुहुन्छ र हामीले के भन्न चाहन्छौँ भन्दा आगामी हप्ता जो जसको बर्थडे छ र यो हप्ता तपाईँहरूको को बर्थडे छ तपाईँहरू सबैजनालाई जन्मदिनको शुभकामना भन्न चाहन्छौँ
0: पक्कै पनि
1: अह
0: यदि हजुरलाई कसैलाई विस गर्नुहुन्छ भने कसैको बर्थडे आउँदैछ भने पक्कै पनि हामीलाई नेपाली जिन क्याथरिनमा म्यासेज गर्नु होला
1: पक्कै पनि र अब भने कुराकानी त छँदैछ तपाईँहरूले हामीलाई कुराकानी तपाईँहरूको विचारहरू पठाउन सक्नुहुन्छ अब भने म तपाईँहरूलाई अलिकति मेरो कुरालाई स्टप गरेर फेरि गीतैतिर लाग्न चाहन्छु र गीत चाहिँ तपाईँको कुन सुन्न चाहनुहुन्छ तपाईँहरूले रिक्वेस्ट गर्नुभएको छैन अहिलेसम्म त्यही भएर मैले अहिले तपाईँहरूलाई नै मेरो रोजाइको गीत बजाउन चाहन्छु

0: Mercedes Benzema तिमलाई थाहा छ यो गीत कतिको सुन्यौ
1: त्यति धेरै त सुनेन तर म 8-9 पढ्दाखेरि चाहिँ मेरो दाइहरूले चाहिँ एकदम सुन्नुहुन्थ्यो त्यसबाट चाहिँ
0: कबोइप
1: अनि त्यसपछि चाहिँ त्यसको गीतहरू चाहिँ सुन्न थालेँ म कबोइपको ठुलो फ्यान चाहिँ होइन
0: तिम्रो फेभरेट ब्यान्ड चाहिँ के छ
1: मेरो चाहिँ द एज ब्यान्ड फ्रम पोखरा
0: ओहो
1: टाइम फेभरेट
0: सबैको फेभरेटै होला एज त एज ब्यान्ड
1: त्यो चाहिँ म जहिले पनि सुनिरह हुन्छु त्यसको गाना चाहिँ
0: अनि तिमीलाई त्यो एज ब्यान्डको चाहिँ के छ कुन गीत मनपर्छ
1: धेरै छ दाइ सबै
0: सबै नै
1: सबै मनपर्छ तर एउटा गीत भन्नुपर्दा चाहिँ थाहा छैन भन्ने
0: थाहा छैन होइन पक्कै पनि तपाईँहरू कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कृपया हामीलाई सम्पर्क गर्नुहोस् र हराएर चाहिँ नबस्नुहोस् यो कार्यक्रम नेपाली आवाज नेपाली आवाजमा हामी अहिले प्रत्यक्ष प्रसारणमा छौँ र अब यसको चाहिँ अर्को क्वालिटी चाहिँ के पनि छ भन्दा हाम्रो हितेश भाइ ब्याकग्राउन्डमा सानो म्युजिक पनि बजाउनु पाइन्छ
1: हजुर
0: यसलाई कन्ट्रोल गरेर यसरी चाहिँ हाम्रो दर्शकलाई यसरी सुनाउन सकिन्छ अनि फेरि घटाउन पनि सकिन्छ है
1: ओके थ्याङ्क्स
0: सो हामी चाहिँ यहाँ टेक्निकल पार्ट पनि लर्न गर्दैछौँ सँगै सिक्दैछौँ तपाईँहरूले पनि बुझिसक्नुभयो होला र अहिले पनि कार्यक्रममा हामी कुराकानीको लागि जोडिरहेका छौँ कार्यक्रम नेपाली आवाज 101.3 MHz यो हो प्रत्यक्ष प्रसारण विशुद्ध नेपाली कार्यक्रम जस नेपाली तपाईँहरूको लागि हप्तामा एक दिन तपाईँहरूको लागि म आफ्नो समय छुट्याएर करिब 4 वर्षदेखि आइरहेको छु र तपाईँहरूको साथ सपोर्ट मलाई एकदमै जरुरी छ र तपाईँहरूले कुन गीत सुन्न चाहनुहुन्छ तपाईँहरूले के सन्देश प्रवाह गर्न चाहनुहुन्छ कृपया हामीलाई चाहिँ सम्झिनु होला त्यसको लागि अब भने हामी तपाईँहरूको मेसेज नआएको कारणले गीतमै अगाडि बढ्नुपर्छ जस्तो हामीलाई लाग्यो र हितेश पन्थ भाइको मिठो गीत थाहा द एज ब्यान्डको थाहा एउटा सानो गुनगुनाइदिने कि
1: होइन दाइ त्यो कुरा त्यो चाहिँ नगरौँ अहिले द एज ब्यान्डकै मुखबाट
0: सुनौ अहिले चाहिँ पक्कै पनि तपाईँहरू सबैको लागि जोक्स अफ पार्ट द एज ब्यान्ड वान अफ द नेपाल्स टप ब्यान्ड तपाईँहरूको लागि

0: Welcome back to this program. Masanga hununcha Manoj dai. Manoj dai ke bhannu cha hamro Catherine basindaru lai.
1: Aba hamilai chai bhannu parne khasi kura nai chaina haina. Tara timle ke bhannuncha bhanna bhanera sodhi halyo ma bhanna chahanchu. Kina bhanda Nepal ma chai rajnitik awastha kati ko follow garira chhau.
0: Ali ali dai. Balen le boleko pani suniyo. Harkale boleko pani suniyo. Ali ali.
1: के छ हर्कको बोली के छ
0: हर्कको विरोधी बोली छ दाइ जे कुरामा नि विरोध गरिरहेछ मेबी अपोजिसनको काम नै त्यही होला कि सायद मैले नबुझेर पनि हुन सक्छ
1: होइन होला पक्की पनि होइन अपोजिसनको काम राम्रो राम्रोको लागि पनि विरोध गर्ने त होइन नि त नराम्रोको लागि हो विरोध गर्ने झकझक्याउने काम हो तर हर्कको त विरोधै गर्नको लागि विरोध भयो
0: त्यस्तै देखिन्छ मैले अघि न्युज पढिरहेको बेला सायद धरानको कि कहाँको उहाँको सबै मेम्बरहरूले चाहिँ राजीनामा दिनुभएछ सायद
1: लोकल गभर्मेन्टबाट
0: हजुर हजुर सायद
1: उहाँहरू चाहिँ अगेन्स्टमा गएर कि के हर्कलाई मन नपरेर
0: सबै न्युज त पढ्न भ्याइनँ मैले सरस्वती पढ्दाखेरि चाहिँ सायद पार्टीको आन्तरिक कुराले होस् कि अब हर्कको व्यवहारले होस् केही कारणले होला सायद उहाँहरूले चाहिँ सबैहरूले चाहिँ राजीनामा दिनुभएछ होपफुल्ली त्यो नयाँ पार्टी हो
1: होपफुल्ली तर कस्तो भन्दा चाहिँ हामी चाहिँ देशको मलाई के लाग्छ नि भाइ कहिले कहिले कस्तो छ भन्दा चाहिँ तिमीलाई म एउटा कुरा मेरो विचार भन्न चाहन्छु सबै मान्छे तिमीले बुझिराख सिङ्गरहरूको इक्जाम्पल लिउँ सिङ्गरहरू ब्याकग्राउन्डमा कति राम्रो राम्रो सिङ्गरहरू एक एक स्ट्रिटमा हुन्छ
0: हजुर
1: एक एक गल्ली गल्लीमा हुन्छ र गाउँ गाउँमा हुन्छ तर सर्टेन मान्छे मात्रै पपुलर हुन्छ र त्यो सिङ्गरहरू जसले चाहिँ राम्रो गीत गाउँछ कला क्षमता छ उनीहरू लाइम लाइटमा आउँदै आउँदैन उनीहरूले आफै घरमा गीत गाउँछन् र बाहिर जाँदै जाँदैनन् उनीहरूको सबै कुरा मिल्दै मिल्दैन तर जसको अपर्च्युनिटी आउँछ जो चाहिँ अपर्च्युनिटी खोज्छ त्यसको मिल्छ र अथवा लकले मिल्छ विभिन्न कुरा मिल्नुपर्छ त्यहाँ लक हुनुपर्छ
0: हजुर
1: त्यस्तै जस्तो नेपालमा पनि धेरै मान्छेहरू बिहाइन्ड द सिन एनालाइज गरेर बसेका छन् प्रबल सम्भावना छ उनीहरूको पोलिटिसियन भन्ने उनीहरू एनालाइटिकल पावर छ उनीहरू विद्वान छन् तर सर्टेन मान्छे मात्रै पोलिटिसियन भन्छन् नि त
0: हजुर
1: विभिन्न कुराहरू मिल्छन् जस्तै फर इक्जाम्पल बालेन चाहिँ प्रधानमन्त्री भए बालेन मेयर भए
0: हजुर
1: होइन कसैले एक्सपेक्टेसन गरेका थिएनन् तर बालेनका साथी जो चाहिँ मिल्ने साथी छन् तिनीहरू पनि मन्त्रीमण्डलमा गयो नि त
0: गए त
1: त्यो सेटअप कहिले भयो त भन्दा कलेजमा जाँदा भयो इन्डियामा कलेजमा जाँदा सेटअप भयो नि त
0: हजुर
1: किन भन्दा साथी भने तिनीहरू
0: हजुर
1: तर किन भन्दा उनीहरू प्रिय पात्र भए भनेपछि एउटा काइन्ड अफ लक पनि हो
0: हजुर
1: त्यस्तै जस्तो अब हर्कको केसमा आउनु पर्दा हर्क चाहिँ सिनमा आए उनी चाहिँ एउटा टेस्टमै गरे होइन उनी चाहिँ अब सेलेक्टेड भए त्यसको मतलब यो होइन कि हर्क चाहिँ अब नेपाल अधिराज्यको भरिको चाहिँ विद्वान मान्छे होइन क्या ऊ चाहिँ एउटा लकले पनि फेभर गरेर मिहिनेत नि गरेर आएको मान्छे भएर चाहिँ भाव दुइटैको ब्लेन्ड हो क्या त्यो
0: हजुर
1: बिहाइन्ड द सिन धेरै चाहिँ विद्वान मान्छे छन् र दुःखको कुरा यहाँनिर छ मैले भन्न खोजेको पोइन्ट चाहिँ कहाँनिर छ भन्दा चाहिँ यति धेरै मान्छेहरू बिहाइन्ड द सिन छन् बिहाइन्ड एनालाइज गर्न सक्छन् र उनीहरू मेहनत गर्छन् आफ्नो लाइफ मेहनत गर्न जानेका छन् र त्यस्तो मान्छेले पावरमा गयो भने उसले डेफिनेटली गर्छ
0: हजुर
1: तर दुर्भाग्यवश चाहिँ अब हर्क जस्तो मान्छेले हामीलाई रिप्रेजेन्ट गरिरहेछ दुःखको कुरा चाहिँ त्यहाँ छ बुझ्यौ मेरो पोइन्ट
0: हजुर हजुर
1: मेरो पोइन्ट चाहिँ त्यहाँनिर छ सो हामीलाई चाहिँ रिप्रेजेन्ट गर्नुभएको चाहिँ उहाँ जस्तो व्यक्तित्वले अब हामीले त सिक्न पऱ्यो नि त उहाँबाट के सिक्ने
0: सिक्नुपर्ने कुराहरू धेरै छन् एउटा चाहिँ मेहनती हुनुपर्छ
1: त्यो सिकौँला
0: आत्मविश्वास
1: तर उहाँले चाहिँ जसरी चाहिँ एउटा चाहिँ उसमा गर्नुहुन्छ जसरी चाहिँ विरोध गर्नुहुन्छ त उहाँ त यस्तो त कहाँ हुन्छ त अनि मेरो गरेको बाह्रै टक्का भनेर
0: हजुर हजुरले भने जसरी अपोजिसनको पार्टी विरोध गर्ने मात्र होइन राम्रो कुरालाई प्रशंसा गर्नु पनि हो त्यसैले हर्कजीले आउने संसदको मिटिङमा उहाँले राम्रो कामलाई प्रशंसा र नराम्रो कामलाई विरोध गर्नुभयो भने चाहिँ पक्कै पनि धरानवासी र नेपालवासीले पक्कै पनि हर्कलाई राम्रो
1: राम्रो भन्नेछन् पक्कै पनि. अब भने नेपाल अहिले चाहिँ जल्दोबद्दो न्युज चाहिँ रवि लामिछानेको भारत भ्रमण रहेको छ. भारत भ्रमणमा रवि लामिछाने हुनुहुन्छ र निकै नै चाहिँ अब सम्मान नै पाउनु भएको जस्तो देखिन्छ अहिले हेर्दा चाहिँ भारतमा. र त्यो किसिमको चाहिँ स्ट्याटस बनाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ. रवि लामिछाने चाहिँ कस्तो हो भन्दा मैले उहाँलाई कसरी हेर्छु भन्दा रवि लामिछाने एउटा खारिएको नेता हो. रवि लामिछाने हामी जस्तै विदेश गएर अमेरिका गएर दुःख सुख गरेर खारिएर तपाईँको सबै कुरो दुःख देखेर आउनुभएको व्यक्ति हो. र नेपालमा पनि उहाँले पत्रकारिता गर्दाखेरि धेरै कुरा सिक्नुभयो र नेपालको चाहिँ गभर्मेन्टल कामकाज कसरी हुन्छ भन्ने कुरा, नेताको भित्री कुराहरू कसरी चाहिँ प्रब्लम छ भन्ने कुरा सिक्नुभयो. र उहाँले त्यहाँबाट सिकेर चाहिँ उहाँले चाहिँ राजमा इस्टाब्लिस गरेर आज जुन किसिमको चाहिँ उहाँमा मेच्युरिटी देख्छु नि, एक्चुली वान अफ द अहिलेको अवस्थामा चाहिएको जस्तो नेता देख्छौँ मैले चाहिँ मेरो विचारमा. अब अहिले चाहिँ अब उहाँलाई चाहिँ चिफ ल्याउन त्यति सजिलो छ जस्तो मलाई लाग्थ्यो नि. उहाँ मल्टिपल तरिकाले जान्नुभएको व्यक्ति हो कि. उहाँ चाहिँ धेरै नै स्मार्ट हुनुहुन्छ जस्तो मलाई लाग्छ होइन. जस्तै अब कसैले भन्छ अब दसैँमा चाहिँ उहाँले भनेको एउटा नेताले हिजो भनिदिनु भयो दसैँमा खसीलाई काट्नुभन्दा अगाडि दुई तिन दिन ल्याउँछ घरमा अनि घाँस दिन्छ नि मजाले अन्त पर्सि त्यसको बलि दिने हो. चाहिँ भारतको अहिलेको स्वागत चाहिँ त्यस्तै हो. अहिले चाहिँ एकदम चाहिँ सम्मान गरे माया गरे जस्तो गरे हा पछि चाहिँ त्यसरी चाहिँ युज गर्न लायो भन्ने जस्तो चाहिँ उहाँले. अब हो मान्छे सबै पर्फेक्ट हुँदैन तर रवि लामिछाने चाहिँ अलिकति खारिएको व्यक्ति भएर मैले चाहिँ त्यस्तो जस्तो चाहिँ लाग्दिनँ होइन. एनिवे राजनीतिक कुराहरू चाहिँ त्यहाँ छँदैछ
0: हजुर ताइ.
1: अब अहिलेको चाहिँ जल्दोबद्दो न्युज त्यहाँ छ. अब अलिकति बालनको चाहिँ विचार पनि चाहिँ विवादास्पद भएर चाहिँ न्युजमा त्यो पनि जल्दोबल्दो छ. तर नेपाल सरकारले जसरी काम गरिरहेको छ बालन भनेको हामी सबैको होप हो र अहिले काम भइरहेको छ. पक्कै पनि देशले चाहिँ केही छलाङ मार्छ र बालन जस्तो मान्छे हामीलाई चाहिएको छ.
0: चाहिएको छ दाइ.
1: डेफिनेटली
0: डेफिनेटली हाम्रो यङ स्टारको रिप्रेजेन्टेटिभ नै बालेन हो.
1: बालेन हो
0: अनि हि इज द ओन्ली होप.
1: हि इज द ओन्ली होप. हि इज द ओन्ली होप. हिज तपाईँको उहाँले चाहिँ कस्तो भन्दा चाहिँ जस्ट रिजल्ट ओरिएन्टेटेड मान्छे हो. उहाँलाई चाहिँ रिजल्ट बोल्नुपर्छ अरूभन्दा पनि.
0: हजुर.
1: अब भने तपाईँहरूलाई चाहिँ कुराकानी अलिकति बोरिङ पनि लाग्यो होला. अब कुन गीत सुने त

0: हाम्रो नेपाली आवाजमा सबैलाई स्वागत छ। मसँग हुनुहुन्छ मनोज दाई।
1: पक्कै पनि थ्याङ्क यू सो मच हितेश, तिमीले आज धेरै राम्रो प्रस्तुति गरेको छौ र हामी नेपाली राजनीतिक विषय र नेपालको ओभरअल परिवेश, नेपालको डेट र धेरै नेपालको चाहिँ डेटको डेट चाहिँ नेपालमा कति गति रहेछ भन्ने कुरा पनि जानकारी गरायौँ र अहिले नेपालमा करिब करिब 5:30 हुन लागेको अवस्था छ र आज हामीले तपाईँहरूलाई गीत बजायौँ र त्यति धेरै इन्टरेक्सन भने हुन सकेर तपाईँहरू को कोले सुनेर हामीलाई साथ दिनुभयो उहाँहरूलाई चाहिँ मुरी मुरी धन्यवाद दिन चाहन्छौँ र तपाईँहरूलाई जो जसले साथ दिनुभयो त्यसको लागि धन्यवाद फेरि पनि। र अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ र जानभन्दा अगाडि हामी हजुरले तपाईँलाई गीत बजाएर जानेछौँ भने तपाईँहरू जो जसले सुन्नुभयो साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। आगामी हप्ता तपाईँहरूको अति नै शुभ रहोस् र तपाईँहरूलाई आजको लागि भने शुभरात्रि, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्,
0: ह्याभ अ गुड नाइट
1: र अर्को हप्ता बुधबार फेरि भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छौँ। धन्यवाद।
0: हस्त धन्यवाद।